गरी सस सा स दसरी ग प म द प म गरी ग म प द दसरी ग प म गरी स नि द प म प द प स नि गरी स नि द गरी स नि द रि स नि द प गरी स नि द रि स नि द प द प म गरी सरी ग म ग सरी ग